आकाशवाणीको नेपाली प्रसारण सेवामा सम्पूर्ण श्रोतालाई स्वागत तथा अभिवादन जनाउँदै अब हजुरहरूलाई सुनाउने छौ लोकनी आधुनिक गीत।

सरिता गुरुङ र साथीहरूको आवाजमा सुन्दै हुनुहुन्थ्यो कार्यक्रमको पहिलो प्रस्तुति। अब अघिल्लो गीत हजुरलाई सुनाइरहेछौँ थुप्देन भुटियाको आवाजमा।

नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। गृहमन्त्री तथा सहकारी मन्त्री अमित शाहले आज सुधार, डिजिटलाइजेशन र व्यावसायिक व्यवस्थापन मार्फत सहकारी आन्दोलन विस्तारको नयाँ चरणमा प्रवेश गरिरहेको बताउनु भएको छ। रेल मन्त्री अश्विनी वैष्णवले यस वर्ष भगवान जगन्नाथको रथयात्राको लागि 300 भन्दा बढी विशेष रेलहरू चलाइने बताउनु भएको छ। सरकारले 104 करोड़ भन्दा बढी स्वास्थ्य कार्डहरू, 93 करोड़ भन्दा बढी आयुष्मान भारत स्वास्थ्य खाताहरू आवाससँग जोडिएको बताएको छ। विश्वविद्यालय तथा कलेजहरूका लागि 17 राष्ट्रिय युवा संसद प्रतियोगिता 2024-25 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। अनि मौसम विभागले आज गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र र छत्तीसगढ़का केही स्थानमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री तथा सहकारी मन्त्री अमित शाहले आज सुधार, डिजिटलाइजेशन र व्यावसायिक व्यवस्थापन मार्फत सहकारी आन्दोलन विस्तारको नयाँ चरणमा प्रवेश गरिरहेको बताउनु भएको छ। सहकारी मन्त्रालयको 5 स्थापना दिवस समारोहलाई सम्बोधन गर्नुहुँदै श्री शाहले प्रत्येक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने 5 सहकारी संस्थाहरूलाई मान्यता दिन एक श्रेणीकरण ढाँचा घोषणा गरिएको बताउनु भएको छ। उहाँले आज सहकारी ब्याङ्कहरूको व्यवसाय लगभग 27 लाख करोड़ रहेको उल्लेख गर्नुहुँदै यसले देशको अर्थव्यवस्थामा यस क्षेत्रको बढ्दो योगदानलाई प्रतिबिम्बित गर्दछ भनी बताउनुभयो। गृहमन्त्रीले राज्यहरूले अपनाएका मोडेल उपकानूनहरू मार्फत आफ्ना गतिविधिहरू विस्तार गरेर प्राथमिक कृषि ऋण

0: समाजहरू पैक्सलाई बलियो बनाउने प्रयास पनि भइरहेको बताउनुभयो। उहाँले किसानहरूलाई जैविक कृषि उत्पादनहरूको उत्पादन बढाउन र रासायनिक मल र कीटनाशकहरूको प्रयोग घटाउन पनि आग्रह गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले सहकारी मन्त्रालयले विगत 5 वर्षदेखि सहकारी मार्फत समृद्धिको मन्त्रलाई पछ्याएको र लाखौं मानिसहरूको जीवनलाई परिवर्तन गरेको बताउनु भएको छ। सहकारी मन्त्रालयको 5 स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै श्री शाहले यो दिन सहकारी क्षेत्रसँग सम्बन्धित 30 करोड जनता र देशभरिका 8,50,000 भन्दा बढी सहकारी संस्थाहरूका लागि अत्यन्तै शुभ दिन रहेको बताउनुभयो। उहाँले यस दिन प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारमा स्वतन्त्र सहकारी मन्त्रालय स्थापना गर्ने निर्णय गरेको उल्लेख पनि गर्नुभयो। डाक्टर श्यामा प्रसाद मुखर्जीको 125 जन्म जयन्तीमा श्री शाहले डाक्टर मुखर्जीले आफ्नो सम्पूर्ण जीवनमा म जस्ता लाखौं पार्टी कार्यकर्ताहरूमा भारतीयताको भावना, भारत माताप्रति श्रद्धा र भारतीय संस्कृतिको महत्व जगाउन समर्पित गरेको बताउनुभयो।
1: श्यामा प्रसाद मुखर्जी अगर न होते तो आज कश्मीर भारत का हिस्सा नहीं होता। यही वो महापुरुष थे जिन्होंने एक देश में 2 विधान 2 प्रधान 2 निशान नहीं चल सकते, न केवल वो आंदोलन की शुरुआत की, इसके लिए अपने प्राण भी नौछावर कर दिए।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतको एकता, अखण्डता र आत्मसम्मानको लागि डाक्टर श्यामा प्रसाद मुखर्जीको बलिदानले हरेक पुस्तालाई प्रेरणा दिइरहने बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा संस्कृतको एउटा श्लोक साझा गर्नुहुँदै मोदीले भन्नुभयो, जसले अरूको कल्याणको लागि बलिदान दिन्छन् उनीहरूले अमरत्व प्राप्त गर्छन्। उपराष्ट्रपति सीपी राधाकृष्णनले पनि उपराष्ट्रपति भवनमा डाक्टर श्यामा प्रसाद मुखर्जीलाई उहाँको 125 जयन्तीमा पुष्पाञ्जली अर्पण गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा उपराष्ट्रपतिले डाक्टर मुखर्जी एक दूरदर्शी राजनेता र राष्ट्र निर्माता भएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले पनि डाक्टर श्यामा प्रसाद मुखर्जीलाई उहाँको 125 जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। रेल मन्त्री अश्विनी वैष्णवले यस वर्ष भगवान जगन्नाथको रथयात्राको लागि 300 भन्दा बढी विशेष रेलहरू चलाइने बताउनु भएको छ। यो नियमित रूपमा चल्ने 800 भन्दा अतिरिक्त रेलहरू हो। आज नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री वैष्णवले श्रद्धालुहरूको लागि सहज सञ्चालन र निर्बाध यात्रा सुनिश्चित गर्न आगामी रथयात्राको लागि रेलवेको तयारीको समीक्षा गर्ने बताउनुभयो। उहाँले पुरी रेलवे स्टेशनमा 30,000 यात्रीहरूको लागि अस्थायी व्यवस्था गरिने बताउनुभयो। श्री वैष्णवले यस वर्ष ओणम पर्वको समयमा रेलवेले 100 भन्दा बढी विशेष रेलहरू चलाउने पनि जानकारी दिनुभएको छ। सरकारले 104 करोड भन्दा बढी स्वास्थ्य कार्डहरू, 93 करोड भन्दा बढी आयुष्मान भारत स्वास्थ्य खाताहरू आभासँग जोडिएको बताएको छ। यो देशको एकीकृत डिजिटल सार्वजनिक स्वास्थ्य प्रणालीतर्फको महत्वपूर्ण प्रगति हो। आधार कार्ड जस्तै आभा पनि 14 अङ्कको अद्वितीय पहिचान हो, जसले व्यक्तिहरूलाई वृहत स्वास्थ्य प्रणालीमा सुरक्षित रूपमा जोड्छ।
2: यह प्रणाली मरीजों को डिजिटल स्वास्थ्य सेवाओं तक पहुंच प्रदान करती है। इस नेटवर्क के माध्यम से रोगी संपूर्ण चिकित्सा इतिहास के साथ बीमाकर्ताओं, स्वास्थ्य सुविधाओं, डॉक्टरों और अन्य सेवाओं से जुड़ सकते हैं। सरकार का लक्ष्य है कि आयुष्मान भारत डिजिटल मिशन के माध्यम से देश के सभी मरीजों और सभी स्वास्थ्य सुविधाओं को एक ही डिजिटल नेटवर्क से जोड़ा जाए। इसका उद्देश्य प्रत्येक नागरिक के लिए पूर्णतः डिजिटल स्वास्थ्य रिकॉर्ड उपलब्ध कराना है। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज आध्यात्मिक गुरु दलाई लामालाई उहाँको 91 जन्मदिनमा शुभकामना व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले शान्ति र सद्भावको उहाँको सन्देश विश्वभरिका मानिसहरूका लागि मार्गदर्शक प्रकाश रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले दलाई लामाको नैतिक र आध्यात्मिक शक्ति र विश्वव्यापी कल्याणप्रतिको उहाँको प्रतिबद्धता प्रशंसनीय रहेको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। विश्वविद्यालय तथा कलेजहरूका लागि 17 राष्ट्रिय युवा संसद प्रतियोगिता 2024-25 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ। प्रतियोगितामा कश्मीर विश्वविद्यालयका विद्यार्थीहरूले प्रथम स्थान हासिल गरेका छन्। संसदीय मामिला राज्यमन्त्री अर्जुन राम मेघवालले विजेता विश्वविद्यालय कलेज र असाधारण रूपमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुहुनेछ। मन्त्रालयले संसदीय प्रक्रिया

लोकतान्त्रिक मूल्य मान्यताहरूको बारेमा विद्यार्थीहरूमा चेतना जगाउन विगत 29 वर्षदेखि विश्वविद्यालय तथा कलेजहरूका लागि युवा संसद प्रतियोगिता आयोजना गर्दै आएको छ। 17 राष्ट्रिय युवा संसद प्रतियोगिता 2024-25 देशभरिका 51 विश्वविद्यालय र कलेजहरूले भाग लिएका थिए। युवा संसद योजनाले युवा पुस्तामा आत्म अनुशासन, विविध विचारहरूको लागि सहिष्णुता, विचारहरूको उचित अभिव्यक्ति र लोकतान्त्रिक जीवन शैलीका अन्य गुणहरू जगाउने लक्ष्य राखेको छ। यो योजनाले विद्यार्थीहरूलाई संसदको कार्यप्रणाली र प्रक्रियाहरू, चर्चा र बहसका प्रविधिहरूसँग पनि परिचित गराउँछ र आत्मविश्वास, नेतृत्व कौशल र प्रभावकारी कौशल विकास गर्छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले राष्ट्रिय योग्यता सहप्रवेश परीक्षा नीट यूजी 2026 परीक्षा शुल्क फिर्ताको लागि ब्याङ्क खाता विवरण अपडेट गर्ने समय सीमा यस महिनाको 7 तारिकसम्म बढाएको छ। एक सामाजिक सञ्जाल पोस्टमा एनटीएले आफ्नो ब्याङ्क खाता विवरण पुष्टि गरेका उम्मेद्वारहरूको लागि फिर्ता प्रक्रिया शुरू भएको जानकारी दिएको छ। एनटीएले हालसम्म केवल 8,29,510 उम्मेद्वारहरूले आफ्नो ब्याङ्क विवरण सच्याएर अपडेट गरेको जानकारी दिएको छ। चुनाव आयोगले पश्चिम बंगालको 3 राज्यसभा सीटका लागि उपचुनावको घोषणा गरेको छ। राज्यसभा सदस्य सुखेन्दु शेखर राई, सुस्मिता देव र प्रकाश चेक बैरेकले राजीनामा दिएपछि यी सीटहरू रिक्त भएको थियो। मौसम विभागले आज गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र र छत्तीसगढ़का केही स्थानमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। मौसम विभागले आगामी 3 दिनमा दक्षिण पश्चिम मनसून, उत्तर अरब सागरको केही भागबाट राजस्थानसँगै गुजरात, हरियाणा र पंजाबका केही भागहरूमा अगाडि बढ्ने सम्भावना रहेको बताएको छ। आज असम, मेघालय, बिहार, पूर्वी उत्तर प्रदेश, दिल्ली र पश्चिम बंगालमा भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम विभागले पश्चिम बंगाल र सिक्किममा बिजुली र तीव्र हावासहित वर्षा हुन सक्ने पनि बताएको छ। मेक्सिको सिटीको एस्टेका स्टेडियममा खेलिएको फिफा विश्वकपको म्याचमा इङ्ल्याण्डले मेक्सिकोलाई 3-2 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यो समाचार युट्युबमा @AIR Khorsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। गृहमन्त्री तथा सहकारी मन्त्री अमित शाहले आज सुधार, डिजिटलाइजेशन र व्यावसायिक व्यवस्थापन मार्फत सहकारी आन्दोलन विस्तारको नयाँ चरणमा प्रवेश गरिरहेको बताउनु भएको छ। रेल मन्त्री अश्विनी वैष्णवले यस वर्ष भगवान जगन्नाथको रथयात्राको लागि 300 भन्दा बढी विशेष रेलहरू चलाइने बताउनु भएको छ। सरकारले 104 करोड भन्दा बढी स्वास्थ्य कार्डहरू, 93 करोड भन्दा बढी आयुष्मान भारत स्वास्थ्य खाताहरू आभासँग जोडिएको बताएको छ। विश्वविद्यालय तथा कलेजहरूका लागि 17 राष्ट्रिय युवा संसद प्रतियोगिता 2024-25 पुरस्कार वितरण समारोह भोलि नयाँ दिल्लीमा आयोजना हुनेछ अनि मौसम विभागले आज गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र र छत्तीसगढ़का केही स्थानमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक मुस्कान राई। विषय आतंकवाद विरुद्धको शून्य सहनशीलता नीति अन्तर्गत भारत सरकारले थप 23 जनालाई आतंकवादी घोषित गर्यो। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। आतंकवाद विरुद्धको मोदी सरकारको शून्य सहनशीलता नीति अन्तर्गत अर्को महत्त्वपूर्ण कदम चाल्दै केन्द्रीय गृहमन्त्री अमित शाहको मार्गदर्शनमा गृह मन्त्रालयले थप 23 जनालाई आतंकवादी घोषित गरेको छ। श्री शाहले भन्नुभयो, भारत सरकार भारत देशका जनताको सुरक्षा सुनिश्चित गर्न प्रत्येक आतंकवादी मोड्युललाई ध्वस्त पार्न प्रतिबद्ध छ। घोषणा गरिएका 23 आतंकवादीहरूमध्ये 17 जना पाकिस्तानी नागरिक हुन्। यद्यपि तिनीहरू हाल पाकिस्तान र पाकिस्तानले कब्जा गरिएको जम्मू कश्मीरबाट आतंकवादी गतिविधिहरू सञ्चालन गर्ने गर्दछन्। 2019 केन्द्र सरकारले गैर कानुनी गतिविधि रोकथाम ऐन 1967 युएपिएमा संशोधन गरेपछि उक्त ऐनको धारा 35 अन्तर्गत हालसम्म 57 जनालाई आतंकवादी घोषित गरिएको छ र यसको 4 अनुसूचीमा सूचीबद्ध गरिएको छ। केन्द्र सरकारले अब माथि उल्लेखित 4 अनुसूचीमा यी 23 थप व्यक्तिहरूलाई पनि आतंकवादी घोषित गरेको छ। सूचीमा पाकिस्तानी नागरिकहरू मसुद इलियास काश्मीरी, मुफ्ती मसुद इलियास अबु मोहम्मद वा एम मसुद इलियास, मोहम्मद मुसद्दिक उर्फ डाक्टर अब्दुल मनान, सज्जाद हमजा वाहिद खान, मुफ्ती मोहम्मद आस्कर खान उर्फ अबु सात, हाफिज अब्दुल सकुर उर्फ कारी जरार, अब्दुल्ला जिहादी।

उर्फ सहनवाज उर्फ अल हिजामा, गुलाम फरीद उर्फ गुलशन कुमार, अब्दुल रौफ हाजिफ अब्दुल रौफ, अशफाक अहमद उर्फ इशफाक अहमद, हाजिफ खालिद वलिद उर्फ हाजिफ खालिद नाइक खालिद वलिद, मौलाना इमदाद उल्लाह मक्की, मौलाना इमदाद इमदाद भाई वा मौलाना इमदादुल्लाह, मौलाना सैफुल्लाह खालिद उर्फ वलीउल, मोहम्मद सलीम वा वाजिद, मोहम्मद याकूब उर्फ अबू सुमामा, मौलाना अली मोहम्मद यूफ अली मोहम्मद, समास अली, कारी याकूब शेख, राणा इख्तखार, राणा वालिद आतिफ, राणा इख्तकार हैदर र वासिम नूर काउरी जट अली रहेका छन्। तिनीहरू जैस ए मोहम्मद, हरकत उल मुजाहिदिन, लश्कर ए तैयबा र प्रतिरोधी मोर्चा जस्ता विभिन्न आतंकवादी संगठनहरूसँग सम्बन्धित छन्। उनीहरू युवाहरूलाई आतंकवादी बनाउने काममा सक्रिय छन् र सामाजिक सञ्जाल मार्फत समूहहरू र आतंकवादको लागि कोष जुटाउने, सुरुङहरू मार्फत सीमा पार गरेर घुसपेटलाई सहज बनाउने, लागु औषधको तस्करी गर्ने, ड्रोन प्रयोग गरेर हतियार र गोला बारुदहरू खेप भारत पठाउने र भारतमा रणनीतिक स्थानहरूको खोजी गर्ने काममा संलग्न छन्। फिरदौस अहमद भट्ट, हारुन रसिद गनी उर्फ सुनु, बिलाल अहमद मिर उर्फ अहमद भाई, आबिद कैयुम लोन, नाजिर अहमद गुजर उर्फ अबु मनाजिल र ओवेस फारुज उर्फ ओवेस अहमद मिर ओवेस फारुज मिर भारतीय नागरिकहरू हुन् जुन लश्कर ए तैयबा र द रेजिस्टेन्स फ्रन्ट जस्ता विभिन्न आतंकवादी संगठनसँग सम्बन्धित छन्। सीमापार पीओकेबाट सञ्चालित गर्ने तिनीहरू कश्मीर उपत्यकामा हतियार गोला बारुद र रसदको अवैध आपूर्ति श्रृङ्खला व्यवस्थापन गर्ने र जम्मू कश्मीरमा सुरक्षा बलहरूमाथि आक्रमण योजना बनाउने र लश्करको लागि कोष जुटाउने काममा संलग्न छन्।

चलचित्रका गीतहरूको क्रममा हजुरले पहिलो गीत सुन्नुभयो लता मङ्गेशकरको आवाजमा प्रेम रोग चलचित्रको गीत लक्ष्मीकान्त प्यारालालको सङ्गीत रचनामा. अब हजुरलाई अघिल्लो गीतको सुनाउन अघि यो सूचना, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वस्थ जीवन प्रसारण गरिनेछ. यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ. डाक्टर ईशा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ. श्रोताले रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोझै सोध्न सक्नुहुनेछ. डाक्टरसँग हाम्रा जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन पनि गर्न सक्नुहुनेछ. हाम्रो नम्बर रहेको छ 0354299931. याद राख्नुहोला, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्ट्जबाट प्रसारण गरिनेछ.

अघिल्लो गीत हजुरलाई सुनाइरहेछौ चलचित्र जुलीबाट। संगीत छ राजेश रोशनको, निशब्द रचना छ आनन्द बक्सीको, किशोर कुमारको।

श्रोताले अन्तिम गीत सुन्दै हुनुहुन्थ्यो चलचित्र चलते चलतेबाट। किशोर कुमारको आवाजमा संगीत थियो, बपी लाहिरीको अनि शब्द रचना थियो अमित खन्नाको।

0: श्रोताहरू, अघिल्लो क्रममा अब समय भएको छ समाचारको। केही छन् सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब समाचार हनुक थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भारतको एकता, अखण्डता र आत्मसम्मानको लागि डाक्टर श्यामा प्रसाद मुखर्जीको बलिदानले हरेक पुस्तालाई प्रेरणा दिइरहने बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा संस्कृत एक श्लोक साझा गर्नुहुँदै श्री मोदीले भन्नुभयो, जसले अरूको कल्याणको लागि बलिदान दिन्छन् उनीहरूले अमरत्व प्राप्त गर्छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आध्यात्मिक गुरु दलाई लामालाई उहाँको 91 जन्मदिनमा शुभकामना व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले शान्ति र सद्भावनाको उहाँको सन्देश विश्वभरिका मानिसहरूको लागि मार्गदर्शक रहेको बताउनुभएको छ। प्रधानमन्त्रीले दलाइ लामाको नैतिक र आध्यात्मिक शक्ति र विश्वव्यापी कल्याणप्रतिको उहाँको प्रतिबद्धता प्रशंसनीय रहेको बताउनुभएको छ। उहाँले दलाइ लामाको दीर्घायु र स्वास्थ्य जीवनको कामना पनि गर्नुभएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका सम्पूर्ण जनता तथा आफ्नो व्यक्तिगत तर्फबाट परम पावन 14 दलाइ लामाले करुणा, प्रज्ञा, शान्ति र अहिंसाका शाश्वत मूल्यहरूद्वारा सम्पूर्ण मानव जातिलाई निरन्तर आलौकिक तथा भावी पुस्ताहरूलाई प्रेरणा प्रदान गरिरहन् भनी प्रार्थना गर्नुभएको छ। मुख्यमन्त्रीले परम पावन 14 दलाइ लामाको 91 जन्मदिवसको अवसरमा आज सामाजिक सञ्जालको पोस्टमा लेख्नुभएको छ, गहिरो श्रद्धा, असीम हर्ष र हार्दिक भक्तिभावका साथ सिक्किमका जनताले विश्वभरका करोडौँ श्रद्धालु तथा शुभेच्छुकहरूसँग मिलेर परम पूजनीय 14 दलाइ लामाको 91 जन्म जयन्ती मनाइरहेका छन्। यस पवित्र तथा अत्यन्त

अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु, असीम सुख समृद्धि र चिर स्थायी शान्तिको लागि हामी हार्दिक प्रार्थना गर्दछौँ। उहाँले परम पावन दलाई लामाले सिक्किमका जनताको हृदयमा अत्यन्त विशेष स्थान ओगटेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्रीले राज्यका जनतामाथि सधैँ प्रदान गरेका असीम करुणा, आध्यात्मिक मार्गदर्शन तथा अपार स्नेहप्रति सधैँ कृतज्ञ रहने बताउनु भएको छ। विभिन्न मुद्दाहरूमा विपक्षी दलहरूको विरोधका बीच असम विधानसभाको 16 सत्र आज सुरु भयो। नवगठित विधानसभाको यो पहिलो बजेट सत्र 26 क्यालेन्डर दिनहरूमा फैलिएको र 16 कार्य दिनहरू समावेश गर्नेछ। वर्ष 2026-27 वार्षिक वित्तीय विवरण बजेट अनुमान आगामी 10 जुलाईमा प्रस्तुत गरिनेछ। ब्रिक्स देशका लागू औषध विरोधी एजेन्सीहरूका प्रमुखहरूको बैठक आज गुवाहाटीमा सुरु भयो। गृह मन्त्रालय अन्तर्गतको नार्कोटिक्स कन्ट्रोल ब्युरोद्वारा आयोजित यस दुई दिने बैठकमा ब्रिक्स सदस्य देशहरूका प्रतिनिधिहरू भाग लिइरहेका छन्। नार्कोटिक्स नियन्त्रण ब्युरोका महानिर्देशक तथा भारतीय प्रतिनिधिमण्डलका नेता अनुराग गर्गले ब्रिक्सको विस्तारी लागू औषध ओसार प्रसार र लागू पदार्थ दुरुपयोग लगायत विश्वव्यापी चुनौतीहरूको सामना गर्न समूहको क्षमतालाई बलियो बनाएको बताउनुभयो। श्री गर्गले आधुनिक लागू औषध ओसार प्रसार र सञ्जालहरू, डार्कनेट प्लेटफर्महरू, सिन्थेटिक लागू औषधहरू, नयाँ मनोवैज्ञानिक पदार्थहरू र समुद्री मार्गहरू प्रयोग गरेर सीमापार सञ्जालन हुने गरेको उल्लेख गर्नुभयो। उहाँले नियमित गुप्तचर साझेदारी, बेचबिखन प्रविधिहरूको विश्लेषण र संयुक्त कानून प्रवर्तन प्रयासहरूको समन्वयलाई सहज बनाउन समर्पित ब्रिक्स भर्चुअल कार्य समूह स्थापना गर्ने प्रस्ताव गर्नुभयो। भारतीय प्रतिनिधि मण्डलले लागू अवसरप्रति भारतको शून्य सहिष्णुता नीति र कडा कार्यान्वयन र पुनर्स्थापना उपायहरूप्रतिको प्रतिबद्धतालाई पनि प्रकाश पारेको छ। सिक्किमकी पर्वतारोही छिरिङ छोडेनले हिजो रुसमा रहेको युरोपको 5,642 मिटर अग्लो माउन्ट एल्बर्सको सफलतापूर्वक आरोहण गरिन्। उनले स्थानीय समयअनुसार बिहान 37 बजे शिखरमा पुगेर यो उपलब्धि हासिल गरिन्। यसअघि उनले अगस्त 2025 किलिमन्जारो पर्वतको आरोहण गरेकी थिइन्। यो नवीनतम उपलब्धि सिक्किमको लागि गौरवको विषय हो र यसले उनलाई सातै महाप्रदेशका अग्ला चोटीहरू जित्ने दिशामा एक कदम नजिक ल्याएको छ। मौसम विभागले आज गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र र छत्तिसगढका केही स्थानमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। आज आसाम, मेघालय, बिहार, पूर्वी उत्तर प्रदेश, दिल्ली र पश्चिम बङ्गालमा भारी वर्षा हुने सम्भावना रहेको छ। मौसम विभागले पश्चिम बङ्गाल र सिक्किममा बिजुली र तीव्र हावासहित वर्षा हुन सक्ने पनि बताएको छ। सरकारले 104 करोडभन्दा बढी स्वास्थ्य कार्डहरू, 93 करोडभन्दा बढी आयुष्मान भारत स्वास्थ्य खाताहरू आवासँग जोडिएको बताएको छ। यो देशको एकीकृत डिजिटल सार्वजनिक स्वास्थ्य प्रणालीतर्फको महत्त्वपूर्ण प्रगति हो। आधार कार्ड जस्तै आवा पनि 14 अङ्गको अद्वितीय पहिचान हो जसले व्यक्तिहरूलाई वृहत स्वास्थ्य प्रणालीमा सुरक्षित रूपमा जोड्छ। अहिले सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो। अब अघिल्लो समाचार 3:45 बजी लिएर आउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणीलाई।

मलाई खेल्दा डर थिएन, कहिले खेल्न पाऊ भन्ने हुन्थ्यो। प्रतिद्वन्दी जस्तै दरिलो भए तापनि मैले उसको बारेमा कहिले पनि सोचिनँ, केवल म सक्छु भनेर खेले। यो बनाइ हो द्रोणाचार्य एवर्डी सन्ध्या गुरुङको। नमस्कार, म निर्मल गुरुङ, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीको आजको अङ्कमा हामी यिनै बक्सर सन्ध्या गुरुङबारे केही जान्ने प्रयास गर्नेछौँ।

0: हुन्छन्। दुर्घटनाले 3 वर्षसम्म ओछ्यानमै थला परेकी एक आमा समाजको डर र उमेरको घेराभन्दा माथि उठेर जब रिङमा उत्रिन्छन् तब त्यो केवल खेल हुँदैन, त्यो साहस, धैर्य र आत्मविश्वासको प्रतीक बन्छ।
1: तुम बक्सर है?
2: अभी तक तो सिर्फ फाइटर सर, लेकिन तुम सिखाएगा तो बॉक्सर भी बन जाएगा।
1: तो मुझे 5 रीजन बताओ कि मैं तुमको बॉक्सिंग क्यों सिखाऊं?
2: I love boxing. I love boxing. I love boxing. I love boxing.

सन्ध्या गुरुङको कथा पनि उस्तै हो। जहाँ बिएपछि आमा बनेर सुरु भएको बक्सिङ यात्राले उनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी र भारतकै उत्कृष्ट प्रशिक्षकहरूमध्ये एक बनायो। उनी केवल बक्सर मात्र होइनन्, हार नमान्ने इच्छा शक्तिको जीवित उदाहरण पनि हुन्। स्वर्गीय केबी गुरुङ र इन्द्रकुमारी गुरुङको छोरी सन्ध्या गुरुङको बक्सिङ यात्रा रोमाञ्चक छ। राज्यदेखि राष्ट्रिय स्तरमा दर्जनौँ मेडल जितेकी उनी सानैदेखि खेलकुदमा रुचि राख्दै म्याराथन दौडमा भाग लिन्थिन्। गान्तोक नजिक स्वास्तिक अप्पर बुर्तुकमा जन्मेकी सन्ध्या गान्तोककै पिएनजी स्कुलमा पढेकी हुन्। 8 कक्षामा गान्तोक नजिक पेनलोङमा गाडी दुर्घटनामा परेपछि उनको जीवन कठिनाई मोडमा पुग्यो। मेरुदण्डको तल्लो भागमा ठुलै चोट लाग्दा उनी प्यारालाइज भएर 3 वर्षसम्म ओछ्यानमै थलिएर सङ्घर्ष गरिन्। डाक्टरले कलकत्ता रेफर गरे। धेरै औषधि गर्दा पनि निको हुन सकेकी थिएनन्। आफू निको हुनुमा उनले बोजुआमालाई सम्झिन्छन्। म बोजुआमालाई धन्यवाद भन्न चाहन्छु। उहाँले मेरो अवस्था देखेर दार्जिलिङमा लगेर वैद्यको औषधि गराइन्। वैद्यको सुझाव अनुसार घरमै हल्का कसरत गर्दै बिस्तारै घिसिँदै उनी हिँड्ने प्रयास गर्न थालिन्। सन्ध्या निको भइन्। 1999 लगन पनि जोडियो र भारतीय सेना 7/11 जिआरमा कार्यरत मनोज कुमार लिम्बूसित वैवाहिक जीवनमा प्रवेश गरिन्। उनका श्रीमान सेनामा बक्सिङ खेलाडी थिए र 1997 सेवानिवृत्त भएर गान्तोक फर्किए। आफ्नो श्रीमान मनोज कुमार लिम्बू र ओलम्पिक खेलाडी अर्जुन अवार्डले सम्मानित जसलाल प्रधानले मिलेर गान्तोकमा बक्सिङ खेल सुरु गरेको उनी बताउँछिन्। बिएपछि पनि सन्ध्याको इच्छा खेलकुदमै रहेकाले गान्तोकको व्हाइट हलमा बक्सिङ सिकाएको हेर्न जान्थिन्। यसरी हेर्दै जाँदा बक्सिङको आकर्षणले उनलाई तान्यो। आफू पनि बक्सिङ खेल्ने इच्छा सन्ध्याले श्रीमानलाई बताइन्। दुर्घटनामा परेकी हुनाले चोट बल्झिन सक्छ भन्ने र पहिला त उनले नखेल्नु भन्ने सुझाव दिए। 1999 मणिपुरमा भएको नेसनल गेम्समा उनका श्रीमान बक्सिङ टिमका साथ थिए। 1999 केटीहरूको पनि बक्सिङ सुरु भएको खबर पाएपछि सन्ध्याले आफ्नै जिम्मेवारीमा खेल्ने जित गरिन् र श्रीमान नै प्रशिक्षक बने। खेल्न सुरु गर्दा उनी 27 वर्षकी र 10 वर्षीय छोरीकी आमा थिइन्। समाजको डरले लुकेर सिक्न जान्थिन्, हाँस्नेहरू हाँस्थे पनि। बिहानै व्हाइट हलमा बक्सिङ सिक्न उनी पुग्थिन्। 2000 प्रतियोगिताको अनुभव बटुल्न सन्ध्या कलकत्तामा खेल्न गइन्, तर जितिनन्। यो हार उनको जीवनको ठुलो ऊर्जा बन्यो र अझ मेहनत गरेर अभ्यास गरिन्। 2000 पहिलोपल्ट हुनसक्छ राष्ट्रिय प्रतियोगिता खेल्न चेन्नई अनि दोस्रो पल्ट उनी दिल्ली पुगिन्।

0: उनको खेलको यात्रा यसरी अघि बढ्दै गयो। सन् 2001 स्टेट गोल्ड मेडल साथै बेस्ट बक्सरको उपाधि सन्ध्याले जितिन्।
1: तुम एक फाइटर है थोए, और फाइटर कभी हार नहीं मानता।
0: सन्ध्या 2003 इस्ट जोनल गोल्ड मेडलका साथ बेस्ट बक्सर, राष्ट्र प्रतियोगितामा 2003 सिल्भर मेडल, सन् 2004 अनि सन् 2005 ब्रोन्ज मेडल तिनले जितिन्। सन् 2004 टर्कीमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा क्वार्टर फाइनल तिनले खेलिन्। यसबाहेक अन्य प्रतियोगिताहरूमा मेडलहरू जितेकी छिन्। 34 वर्ष पुग्दा सन् 2007 बक्सिङ खेलबाट अवकाश ग्रहण गरेर सिक्किमबाट बक्सिङ खेलाडीहरू तयार गर्न उनी जुटिन्। सन् 2008 राज्य स्तरको प्रशिक्षक बनेर तालिम दिन सुरु गरिन्। नेताजी सुभाष चन्द्र नेसनल इन्स्टिच्युट अफ स्पोर्ट्स NSNIS कलकत्ताबाट बक्सिङ प्रशिक्षकको डिप्लोमा गरिन्। सन् 2010 सन् 2022 उनी भारतको राष्ट्रिय प्रशिक्षकको रूपमा रहेर राष्ट्रिय, अन्तर्राष्ट्रिय, एसियन गेम्स, ओलम्पिकका लागि खेलाडीहरू तयार गरिन्। उनी देशमा बक्सिङका लागि 3-स्टार राष्ट्रिय महिला प्रशिक्षक हुन्। सन् 2020 जापानको टोकियोमा भएको ओलम्पिकमा कांस्य पदक विजेता असमकी लभलिना बोर्गोहेनकी प्रशिक्षक भइन्। सन्ध्याकै अधीनमा तालिम प्राप्त गरेर धेरै खेलाडीहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा मेडलहरू जितेका छन्। अन्तर्राष्ट्रिय बक्सिङमा रजत पदक विजेता मणिपुरकी सर जुबला देवी जस्ता धेरै खेलाडीहरू तालिम दिएकी छन् सन्ध्या गुरुङले।

सन् 2022 टाइम्स अफ इन्डिया स्पोर्ट्स अवार्ड कोच अफ द इयर अवार्ड प्रदान गरियो सन्ध्या गुरुङलाई। सिक्किम सरकारबाट पनि उनी सम्मानित भइन्। राष्ट्रिय प्रशिक्षकको रूपमा रहेर भारतीय बक्सिङको टोलीलाई मार्गदर्शन दिँदै उनी विश्वका धेरै देशहरूमा पुगिन्। अहिले 53 वर्षको उमेरमा उनीसित उस्तै ऊर्जा छ, हौसला छ। अहिले सिक्किमको खेलकुद अनि युवा मामला विभागको अधीनमा सिक्किम राज्यमा प्रमुख बक्सिङ प्रशिक्षक हुन् तिनी। दिनहुँ गान्तोकको व्हाइट हलमा करिब 60 केटाकेटीहरूलाई बक्सिङ सिकाउँछिन् सन्ध्या गुरुङ। यसमा लगभग 12 जति केटीहरूले बक्सिङ सिकिरहेको उनी बताउँछिन्। अहिले बक्सिङमा युवाहरूको चासो बढिरहेको छ अनि राम्रो प्रदर्शन गरिरहेका छन्। उनी यसो भन्छिन्, उनी बिहान 1 हिँडेर व्हाइट हलमा जान्छिन्, कसरत गर्छिन् अनि बक्सिङ सिकाउँछिन्। छोरी भने आचारी खेलाडी थिइन्। निजी कार्यव्यस्तताको कारणले गर्दाखेरि तिनले यसलाई निरन्तरता दिन सकेनन्। सन्ध्याकी श्रीमान मनोज कुमार लिम्बू सिक्किम राज्यमा बक्सिङका टेक्निकल अफिसियल हुन्। 3 ओछ्यानमा थलिएर नयाँ ऊर्जा लिएर राष्ट्रिय प्रशिक्षक बनेकी सन्ध्या भन्छिन्, हामीले हिम्मत कहिले हार्नु हुँदैन, आफैले सक्दिनँ।

बारे कहिले पनि हेरिन अनि सोचिन, केवल म सक्छु भनेर खेले। उनको यो भनाई एउटा खेलाडीको निम्ति गुरु मन्त्र नै हो। दोस्रो राष्ट्रिय प्रतियोगिता खेल्दा छ फिट अग्लो प्रतिद्वन्दीलाई पनि नकट बनाएकी थिइन् सन्ध्या गुरुङले। 3 वर्षको असहाय पीडाबाट उठेर अन्तर्राष्ट्रिय रिङसम्म पुगेकी सन्ध्या गुरुङ आज केवल सफल बक्सर वा उत्कृष्ट प्रशिक्षक मात्र होइन, उनी हिम्मतको जीवित प्रतीक हुन्। उमेर, परिस्थिति र समाजका सीमाहरूलाई चिर्दै उनले प्रमाणित गरिन्, विश्वास र संकल्प भए असम्भव भन्ने शब्द आफै हार मान्छ।

लौ दर्शोता मानुहरू, आज हामी विश्वास अनि सङ्कल्पका धनी सन्ध्या गुरुङबारे केही जानकारी राख्ने प्रयास गर्दा गर्दै अबला भने विश्वभामीको समय सीमा यही समाप्त हुन्छ र आगामी दिनहरूमा पनि यस्तै प्रतिभाशाली सङ्कल्पित व्यक्तिहरूको जानकारी लिएर तपाईँहरूको समक्ष अघि आउने बाचाका साथ आजलाई भने बिदा चाहन्छु। हवस् त, नमस्कार।

नमस्कार। अब समय भएको छ कार्यक्रम विवि चर्चाको, र विवि चर्चाको आजको अङ्कमा हामी गण्यौला अथवा अङ्ग्रेजीमा भन्न परे अर्थ वर्म बारे केही जानकारी लिनेछौँ। हुन त गण्यौला हामी सबैले देखेका छौँ, तर यो सानो देखिने प्राणी प्राकृतिक सन्तुलन बनाइराख्न कति महत्त्वपूर्ण छ त्यो सायद हामीलाई त्यति ज्ञान छैन होला। आज हामी यसै गण्यौलाबारे केही जान्नेछौँ। स्वस्थ माटो र पारिस्थितिक प्रणाली अर्थात् इको सिस्टमको लागि गण्यौलाहरू महत्त्वपूर्ण छन्। तिनीहरूले माटोको संरचना सुधार गर्छन्, पोषक तत्व चक्र बढाउँछन् र बोट बिरुवाको वृद्धि र समग्र जैविक विविधतामा योगदान पुर्याउँछन्। तिनीहरू अन्य जनावरहरूको लागि पनि महत्त्वपूर्ण खाद्य स्रोत हुन् र केही औषधीय प्रयोगहरूमा पनि गण्यौलालाई प्रयोग गर्ने गरिन्छ।

गणेउलाहरूको प्रमुख भूमिका माटो स्वस्थ र संरक्षण गर्नु। गणेउलाहरू माटोमा छिर्छन्, राम्रो हावा अनि पानी परिसञ्चरणको लागि सुरुङहरू सृजना गर्छन्। तिनीहरूले मृत पातहरू र बिरुवाहरूको सडेका जस्ता जैविक पदार्थहरू विघटन गर्छन् अनि बिरुवाहरूको प्रयोगको लागि आवश्यक पोषक तत्त्वहरू जस्तै नाइट्रोजन, फस्फोरस, पोटासियम आदि माटोमा छोड्छन्। तिनीहरूद्वारा निर्मित सुरुङहरूले पानीलाई सतहबाट बाहिर निकाल्नमा मद्दत गर्छ, जसले गर्दा पानी जम्मा हुने र क्षयको जोखिम कम हुन्छ। गणेउला गतिविधिले समुच्चयहरू सृजना गरेर माटोको संरचना सुधार गर्न सक्छ, जुन माटोका कणहरूको झुण्ड हो जसले पानी अवधारण र वातन सुधार गर्दछ। बिरुवाहरूको वृद्धि पोषक तत्त्वको उपलब्धता। पोषक तत्त्वहरू छोडेर अनि माटोको संरक्षणमा सुधार गरेर गणेउलाले बिरुवाको जरा बढ्न र पोषक तत्त्वहरू सृजित गर्नका लागि अझ अनुकूल वातावरण सृजना गर्दछ। वृद्धि प्रवर्धन हर्मोनहरू केही गणेउला प्रजातिहरूले बिरुवाको वृद्धि प्रवर्धन हर्मोनहरू उत्पादन गर्न सक्छन्, जसले बिरुवाको वृद्धिलाई अझ बढाउँदछ। जैविक पदार्थलाई विघटन गरेर गणेउलाहरूले बिरुवाको मलबाको सञ्चयलाई काम गर्छन्, जसले किरा अनि रोगहरू निम्ताउन सक्छ। पारिस्थितिक अथवा इकोसिस्टम प्रणालीका सेवाहरू गणेउलाहरू खाद्य श्रृङ्खलाको एक महत्त्वपूर्ण भाग हो, जसले चराहरू, हेजगहरू र अन्य जनावरहरूको लागि प्रोटिनयुक्त खाद्य स्रोत प्रदान गर्दछ। तिनीहरूले प्रदूषकहरूलाई विघटन गर्ने सूक्ष्म जीवहरू फैलाएर दूषित जमिन सफा गर्नमा पनि मद्दत गर्दछ। केही संस्कृतिहरूमा गणेउलालाई विभिन्न रोगहरूको लागि परम्परागत औषधिको रूपमा पनि प्रयोग गरिएको हामी पाउँछौँ। गणेउलाहरू माटोको उर्वरता र बाली उत्पादनमा सुधार गरेर किसानहरूको लागि लाभदायक छन्, जसले उच्च नाफा निम्ताउन सक्छ। गणेउलाहरू भूमि कम्पोस्टमा प्रयोग गरिन्छ, जुन गणेउलाहरू प्रयोग गरेर जैविक फोहोरलाई कम्पोस्ट गर्ने प्रक्रिया हो, जसले पोषक तत्त्वले भरिपूर्ण कम्पोस्ट उत्पादन गर्न सकिन्छ। वैज्ञानिक अनुसन्धान गणेउलाहरू तिनीहरूको पहुँचयोग्यता र विच्छेदनको लागि उपयुक्तताको कारणले वैज्ञानिक अनुसन्धान र शिक्षामा पनि प्रयोग गर्ने गरिन्छ। हाम्रो माटोलाई स्वस्थ राख्न गणेउलाले महत्त्वपूर्ण भूमिका खेल्छन्। गणेउलाहरू अद्भुत खाल्डाखुल्डी भएका प्राणीहरू हुन्, जुन पातालका जीवित र सास फेर्ने इन्जिनियरहरू सर हुन्। तिनीहरूले हाम्रो माटोलाई स्वस्थ राख्न जैविक पदार्थ खान्छन् र पुनः प्रयोगमा ल्याउँछन्। गणेउलाहरूले सृजना गर्ने जटिल सुरुङहरूको जालो पनि अत्यन्त महत्त्वपूर्ण छ। वास्तवमा चार्ल्स डार्विनले भनेका थिए, यी साधारण प्राणीहरू जत्तिकै संसारको इतिहासमा यति महत्त्वपूर्ण भूमिका खेल्ने अरू कुनै जनावरहरू छन् या छैनन् भन्ने कुरोमा मलाई शङ्क लाग्दछ। साँच्चै यो एउटा ठुलो प्रशंसा हो। त्यसो भए किराहरू किन यति महत्त्वपूर्ण छन्? तिनीहरूले पोषक तत्त्वहरू पुनः प्रयोग गर्छन्। किराहरू भोका साना प्राणीहरू हुन्। तिनीहरूले प्रत्येक दिन आफ्नो शरीरको तौल खानामा खान सक्छन्। अन्य चिजहरूका साथै तिनीहरूको आहार समावेश छ। मरेका बिरुवाहरू, झरेका पातहरू, फङ्सी, ब्याक्टेरिया र मरेका जनावरहरू पनि। तिनीहरूले खाँदा किराहरूले यो जैविक पदार्थलाई माटोमा सर्छन् र पुनः प्रयोग गर्छन्। यसले प्राकृतिक रूपमा माटोलाई समृद्धि बनाउँछ र आवश्यक पोषक तत्त्वहरूले भरिपूर्ण बनाउँछ। तपाईँले कहिलेकाहीँ माटोको माथि देख्ने साना डिस्कोलाई गणेउलाको मल भनिन्छ। तिनीहरू मूल रूपमा गणेउलाको मल हुन्। तिनीहरू यस पुनर्चक्रणको प्रक्रियाको अन्तिम उत्पादन हुन्। तिनीहरूको मलमा बिरुवाहरूलाई बढ्नमा मद्दत गर्ने मूल माटो भन्दा 5 गुणी बढी नाइट्रोजन, 7 गुणा बढी फस्फोरस र 1000 गुणा बढी लाभदायक ब्याक्टेरियाहरू हुन्छ। तिनीहरूले माटोको संरचनामा पनि सुधार ल्याउँछन्। जब गणेउलाहरूले खाडल खन्छन्, तिनीहरूले माटोलाई खकुलो पार्छन्, मिसाउँछन् र अक्सिजन दिन्छन्। तिनीहरूले माटोको संरचना सुधार गर्छन्। तिनीहरूले पानीलाई सतहबाट टाढा सार्छन्, यसलाई माटोमा जम्मा गर्न ठाउँ छोड्छन्। अनुसन्धानले देखाएको छ कि गणेउला बिना माटोले पानी सोस्न 90% भन्दा कम प्रभावकारी हुन सक्छ। यसको अर्थ पानीको बहाव बढी हुन्छ, जसले क्षरण र बाढी निम्ताउन सक्छ। गणेउलाहरूलाई धेरै काम गुणस्तरको माटोमा बस्न मन पर्दैन। बाँच्नको लागि गणेउलालाई उनीहरूको पोषणको लागि पर्याप्त जैविक पदार्थ भएको ओसिलो माटो चाहिन्छ। त्यसैले माटोमा गणेउलाको संख्या गणना गरेर किसानहरूले

आफ्नो माटोको स्वास्थ्यको बारेमा राम्रो जानकारी प्राप्त गर्न सक्छन्। गडेबलाहरूले जैव उपचार बढाएर दूषित जमिन सफा गर्नमा पनि मदत गर्न सक्छ। यो यस्तो प्रक्रिया हो जसमा सूक्ष्म जीवहरूले वातावरणीय प्रदूषकहरूलाई विघटन गर्छ र तिनीहरूलाई गैर विषाक्त अणुहरूमा परिणत गर्छन्। घसरनी र खाल्डो खनेर किराहरूले यो सूक्ष्म जीवलाई माटो वरिपरि फैलाउँछन्। त्यसैले तिनीहरू फोहोरको लागि परिचित भए पनि तिनीहरू धेरै राम्रोसँग सफा गर्छन्। बाँच्नुको साथै किरा खाद्य श्रृङ्खलामा पनि गडेबलाले महत्त्वपूर्ण भूमिका खेल्छन्। हाम्रा भूमिगत सहयोगीहरू अद्भुत छन्। माटोमा पोषक तत्त्वहरूको स्वास्थ्य र सन्तुलन कायम राख्न यी प्राणीहरूको संरक्षण गर्नु अत्यन्त महत्त्वपूर्ण छ।

लौदश्रोता महानुभावहरु, आज हामीले साधारण मानिने अथवा देखिने गढेउला बारे केही जान्ने प्रयास गर्दा गर्दै आजलाई भने कार्यक्रम विविध चर्चाबाट बिदा चाहन्छु। हवस् त, नमस्कार।

नमस्कार, यो आकाशवाणी हो समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 8 जुलाईको दिन इन्डोनेसियाको आधिकारिक भ्रमणको क्रममा इन्डोनेसियाका राष्ट्रपतिसँग योग्यकार्तामा रहेको प्रतिष्ठित प्रम्बानन मन्दिरको भ्रमण गर्नुहुनेछ। मानिस र जनावरहरूमा फैलिने रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभरि जुनोसिस दिवस मनाइँदैछ। महाराष्ट्रको मुम्बई र कोंकण क्षेत्रमा व्यापक बाढी, पहिरो, भवन भत्किने र सडक, रेल र हवाई यातायातमा उल्लेखनीय अवरोधहरू देखा परिरहेको छ। विभिन्न मुद्दाहरूमा विपक्षी दलहरूको विरोधको बीच असम विधानसभाको 16 सत्र आज सुरु भएको छ अनि सिक्किमकी पर्वतारोही सेरिङ छोरेनले हिजो रुसमा रहेको युरोपको 5,642 मिटर अग्लो माउन्ट एल्ब्रेस्टको सफलतापूर्वक आरोहण गरेकी छिन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले 8 जुलाईको दिन इन्डोनेसियाको आधिकारिक भ्रमणको क्रममा इन्डोनेसियाका राष्ट्रपतिसँग योग्यकार्तामा रहेको प्रतिष्ठित प्रम्बानन मन्दिरको भ्रमण गर्नुहुनेछ। यो भ्रमणले भारत र इन्डोनेसिया बीचको 1,000 वर्षभन्दा बढी समयदेखि रहेको गहिरो सामाजिक र सांस्कृतिक सम्बन्धलाई दर्शाउँदछ। 9 शताब्दीमा निर्मित प्रम्बानन इन्डोनेसियाको सबैभन्दा ठूलो हिन्दी मन्दिर परिसर हो। मूल रूपमा ब्रह्म, विष्णु र शिव लाई समर्पित ठूला र साना 240 मन्दिरहरू मिलेर बनेको यो भारत बाहिर भारतीय वस्तुकलाको उत्कृष्ट उदाहरणहरू मध्ये एक हो। मन्दिरको ढुङ्गाको नक्कासीले रामायणका दृश्यहरू चित्रण गर्दछ, जसले भारतीय महाकाव्यले कसरी महासागर पार गर्यो र जावाको संस्कृतिको अभिन्न अङ्ग बन्यो भनेर चित्रण गर्दछ। आज पनि इन्डोनेसियाको प्रसिद्ध रामायण ब्यालेको माध्यमद्वारा यो महाकाव्य जीवित छ। समयसँगै भूकम्प, ज्वालामुखी विस्फोटहरूले धेरै मन्दिरहरूलाई क्षति पुर्याएको छ। दशकौंको पुनस्थापना र संरक्षणले परिसरको धेरै भागलाई पुनर्जीवित गरेको छ। आज प्रम्बानन युनेस्को विश्व सम्पदा स्थलको रूपमा गर्वका साथ गौरवान्वित छ। भारत इन्डोनेसियाले अब यो साँझ सम्पदामा नयाँ अध्याय लेखिरहेको छ। भारतीय पुरातत्व सर्वेक्षणले प्रम्बानन परिसरभित्र अवस्थित धेरै साना मन्दिरहरूको पुनर्स्थापना र संरक्षण गर्न इन्डोनेसियाली अधिकारीहरूसँग साझेदारी गरिरहेको छ। यो पहलले भावी

सुरक्षाका लागि साँझ सांस्कृतिक सम्पदाको संरक्षण गर्ने दुई देशको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। मानिस र जनावरहरूमा फैलिने रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभरि जुनोसिस दिवस मनाइँदैछ। यो रोगहरू सार्वजनिक स्वास्थ्य, पशु स्वास्थ्य र विश्वव्यापी स्वास्थ्य सुरक्षाका लागि ठूलो खतरा हो। एक सोसियल मिडिया पोस्टमा केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले भन्नुभएको छ कि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा वान हेल्थ अप्रोच भारतको जनस्वास्थ्य प्रतिनिधिको एक महत्त्वपूर्ण स्तम्भ बनेको छ। श्री नड्डाले जानकारी दिनुभयो कि राष्ट्रिय योग नियन्त्रण केन्द्र अन्तर्गत एक स्वास्थ्य केन्द्रले एक स्वास्थ्य दृष्टिकोणको माध्यमबाट यी चुनौतीहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका निभाउँदछ। रेल मन्त्री अश्विनी वैष्णवले यस वर्ष भगवान जगन्नाथको रथ यात्राको लागि 300 भन्दा बढी विशेष रेलहरू चलाइने बताउनु भएको छ। यो नियमित रूपमा चल्ने 800 भन्दा अतिरिक्त रेलहरू हो। आज नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री वैष्णवले श्रद्धालुहरूको लागि सहज सञ्चालन र निर्बाध यात्रा सुनिश्चित गर्न आगामी रथ यात्राको लागि रेलवेको तयारीको समीक्षा गर्ने बताउनुभयो। उहाँले पुरी रेलवे स्टेशनमा 30,000 यात्रीहरूको लागि अस्थायी व्यवस्था गरिने बताउनुभयो। श्री वैष्णवले यस वर्ष ओणम पर्वको समयमा रेलवेले 100 भन्दा बढी विशेष रेलहरू चलाउने पनि जानकारी दिनुभएको छ। महाराष्ट्रको ठूलो भागमा निरन्तर मनसुनी वर्षाले विनाश निम्ताइरहेको छ। मुम्बई र कोंकण क्षेत्रमा व्यापक बाढी पहिरो, भवन भत्किने र सडक, रेल र या हवाई यातायातमा उल्लेखनीय अवरोधहरू देखा परिरहेको छ। दिनभरि भारी वर्षा हुने अनुमान गरिएकोले राज्यभरिका अधिकारीहरू उच्च सतर्कतामा छन्। मौसम विभागले मुम्बई, ठाणे र रायगढको लागि रेड अलर्ट जारी गरेको छ। कर्जत लोनावाला खण्डमा पहिरोको कारण मुम्बई पुणे एक्सप्रेस वेमा यातायात प्रभावित भएको छ। मुम्बईबाट पुणे जाने मिसिङ लिङ्क मार्गमा सवारी साधनको आवागमन पुरा सुरु गरिएको छ, तर पुणेबाट मुम्बई जाने मिसिङ लिङ्क मार्गमा आवागमन अझै पनि निलम्बित छ। मुम्बईतर्फ जाने सवारी साधनहरूलाई पुरानो मुम्बई पुणे राष्ट्रिय राजमार्ग एनएच 48 मार्फत डाइभर्ट गरिएको छ र चालकहरूलाई अधिकारीहरूसँग समन्वय गरेर अनावश्यक यात्रा नगर्न सल्लाह दिएको छ। मुख्यमन्त्री देवेन्द्र फडणवीसले एसडिआरएफमा स्थितिको समीक्षा गर्नुभयो र सबै अधिकारीहरूलाई तुरन्तै समन्वित कार्यवाही गर्न निर्देशन दिनुभयो। विभिन्न मुद्दाहरूमा विपक्षी दलहरूको विरोधका बीच असम विधानसभाको 16 सत्र आज सुरु भयो। नवगठित विधानसभाको यो पहिलो बजेट सत्र 26 क्यालेन्डर दिनहरूमा फैलिएको र 16 कार्य दिनहरू समावेश गर्नेछ। वर्ष 2026-27 लागि वार्षिक वित्तीय विवरण बजेट अनुमान आगामी 10 जुलाईमा प्रस्तुत गरिनेछ। सत्र 16 21 जुलाईसम्म विदा हुनेछ र 31 जुलाईमा समाप्त हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN्युज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। ब्रिक्स देशका लघु औषध विरोधी एजेन्सीहरूका प्रमुखहरूको बैठक आज गुवाहाटीमा सुरु भयो। गृह मन्त्रालय अन्तर्गतको नार्कोटिक्स कन्ट्रोल ब्युरोद्वारा आयोजित यस दुई दिने बैठकमा ब्रिक्स सदस्य देशहरूका प्रतिनिधिहरू भाग लिइरहेका छन्। नार्कोटिक्स नियन्त्रण ब्युरोका महानिर्देशक तथा भारतीय प्रतिनिधि मण्डलका नेता अनुराग गर्गले ब्रिक्सको विस्तारले लघु औषध ओसार पसार र पदार्थ दुरुपयोग लगायत विश्वव्यापी चुनौतीहरूको सामना गर्न समूहको क्षमतालाई बलियो बनाएको बताउनुभयो। पुरीमा हुने विश्व प्रसिद्ध रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ। ओडिसा सरकारले प्रशासनिक व्यवस्थालाई पनि अन्तिम रूप दिएको छ। मुख्यमन्त्री मोहन चरण माझीले आज रथ यात्रा समन्वय समितिको अन्तिम बैठकको अध्यक्षता गर्नुभयो र सबै विभागहरूलाई वार्षिक उत्सवको लागि सबै व्यवस्थाहरू सुनिश्चित गर्न निर्देशन दिनुभयो। गृहमन्त्री अमित शाहले पाकिस्तान अधीनस्थ कश्मीरमा संयुक्त अवामी एक्सन कमिटी जीएसीका बारेमा कुनै टिप्पणी गरेको आरोप लगाउने सामाजिक सञ्जालमा गरिएको दावीको भारत सरकारले खण्डन गरेको छ। पीआईबीको फ्याक्ट चेकिङ युनिटले यस दावीलाई अस्वीकार गर्दै स्पष्ट गरेको छ कि गृहमन्त्रीले त्यस्तो कुनै बयान दिएका छैनन्। पीआईबीले मानिसहरूलाई प्रमाणित जानकारीमा मात्र विश्वास गर्न र भारत सरकारसँग सम्बन्धित कुनै पनि शङ्कास्पद सामग्रीलाई पीआईबी फ्याक्ट चेक युनिटमा रिपोर्ट गर्न सल्लाह दिएको छ।
सिक्किम की पर्वतारोही शेरिंग छोरिन ले हिजो रूस में रहेको यूरोप को 5,642 मीटर अग्लो माउंट एल्बर्स को सफलतापूर्वक आरोहण गरेकी छिन्। उनले स्थानीय समय अनुसार बिहान 7:30 में शिखर में पुगे यह उपलब्धि हासिल करेकी छिन्। यसअघि उनले अगस्त 2025 में किलिमंजारो पर्वत को आरोहण करेकी थीं। यह नवीनतम उपलब्धि

किमको लागि गौरवको विषय हो र यसले उनलाई साथै महादेशका अग्ला चोटीहरू जित्ने दिशामा एक कदम नजिक ल्याएको छ। जम्मू कश्मीरबाट अरेको चेरी र सेन्ट्रोस बेयरको पहिलो खेप संयुक्त अरब एमिरेट्समा निर्यात गरिएको छ। यसले किसानहरूका लागि नयाँ अवसरहरू खोलेको छ, कृषि निर्यात बढाएको छ र विश्वव्यापी रूपमा भारत उत्पादनको असाधारण गुणस्तर प्रदर्शन गरेको छ। कृषि तथा प्रस्तुत खाद्य उत्पादन निर्यात विकास प्राधिकरण एपिईपीले जम्मू कश्मीरबाट युएईमा प्रिमियर अरेको चेरी र सेन्ट्रोस बेयरको पहिलो खेप पुर्याएको छ। इरानका दिवंगत सर्वोच्च नेता अली खामनेईको अन्तिम यात्रा राजधानी तेहरानमा दुई दिवसीय अन्तिम दर्शन सुरु भएको छ, जसमा भारी जनसमूह उहाँलाई अन्तिम दर्शन दिन पुगेका थिए। खामनेई र युद्धमा मारिएका खामनेईका परिवारका अन्य सदस्यलाई ताबुतहरूको एक ट्रकमा लिएर गइएको छ। यो ताबुत मेहराबाद अन्तर्राष्ट्रिय हवाई अड्डासम्म तेहरानको मार्गहरू भएर पास हुनेछ। इन्डोनेसियामा योगको लोकप्रियता निरन्तर बढ्दै गइरहेको छ। स्वस्थ जीवनशैली र मानसिक स्वास्थ्यको लागि धेरैभन्दा धेरै मानिसहरूले यो प्राचीन भारतीय अभ्यासलाई अपनाइरहेका छन्। जकार्ता, बाली र अन्य देश शहरहरूमा पार्क, विद्यालय, फिटनेस सेन्टर र सामुदायिक स्थलमा नियमित योग सत्रहरू आयोजना भइरहेको छ। देशका नागरिकहरूले भारतीय शैलीको फिटनेस प्रणालीलाई विश्वव्यापी रूपमा प्रवर्तन गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्। यो समाचार युट्युबमा @ARCASHING मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले 8 जुलाईको दिन इन्डोनेसियाको आधिकारिक भ्रमणको क्रममा इन्डोनेसियाका राष्ट्रपतिसँग योगकार्तामा रहेको प्रतिष्ठित ब्रह्मानन्द मन्दिरको भ्रमण गर्नुहुनेछ। मानिस र जनावरहरूमा फैलिने रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभरि जुनोसिस दिवस मनाइँदैछ। महाराष्ट्रको मुम्बई र कोंकण क्षेत्रमा व्यापक बाढी, पहिरो, भवन भत्किने र सडक, रेल र हवाई यातायातमा उल्लेखनीय अवरोधहरू देखा परिरहेको छ। विभिन्न मुद्दाहरूमा विपक्षी दलहरूको विरोधका बीच असम विधानसभाको 16 सत्र आज सुरु भएको छ अनि सिक्किमकी पर्वतारोही सेरिङ छोडेनले हिजो रुसमा रहेको युरोपको 5,642 मिटर अग्लो माउन्ट एल्ब्रेस्टको सफलतापूर्वक आरोहण गरेकी छिन्। आकाशवाणीबाट समाचार पूरा भयो।